समय यस बेला दिउँसोको 2:30 भइरहेछ। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र यहाँहरूको साथमा छु म उद्घोषिका रेबिना। अब प्रस्तुत गर्न लागिरहेछौँ आधुनिक अनि लोकगीतको कार्यक्रम। त प्रथममा स्वीकार्नुहोस् हिरेन्द्र नाको स्वरमा यो प्रथम साङ्गीतिक कोसेली।

0: यस लोकगीत पछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा पेपर लिक निवारण विधेयक पारित भएकोमा स्वागत गर्नुभएको छ। संसदको दुई सदनको कार्यवाही, नीट मुद्दामाथि छात्रहरूको विरोध प्रदर्शनको अवधि, कथित पुलिस कार्यवाही सहित अन्य मुद्दाहरूमाथि विपक्षको हङ्गामाको कारण दिनभरिको लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि आन्ध्र प्रदेश अनि कर्नाटकको एक दिनै भ्रमणमा रहनुहुनेछ। उहाँले भोगपुरम स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ कि वैश्विक औषधि विनियामक सम्मेलन 2026 अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउनेछ र उपराष्ट्रपति सीपी राधाकृष्णनले ग्लास्को राष्ट्रमण्डल खेल 2026 रजत पदक विजेताहरूलाई बधाई दिनुभएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा पेपर लिक निवारण विधेयक पारित भएकोमा स्वागत गर्नुभएको छ। यसले परीक्षा प्रणालीलाई थप बलियो बनाउने उहाँले बताउनुभयो। सोसियल मिडिया पोस्टमा एक भिडियो सन्देशमा प्रधानमन्त्रीले भन्नुभयो, विश्वसनीय शिक्षा प्रणाली स्थापना गर्न सरकारले निरन्तर कदम चलिरहेको छ। श्री मोदीले भन्नुभयो, विगत धेरै दशकदेखि हरेक राज्य र केन्द्र सरकारले प्रश्नपत्र लिक समस्याको सामना गरिरहेको छ, जसले विद्यार्थीहरूको भविष्यलाई प्रभावित गरेको छ। यसलाई मध्यनजर गर्दै राज्य र केन्द्र द्वैतमा शिक्षा र परीक्षा प्रणालीमा सुधार आवश्यक भएको छ। यसका लागि कडा कानुनी व्यवस्था सहितको विधेयक संसदले पारित गरेको प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, पारदर्शी र प्रविधिमा आधारित परीक्षा प्रणाली, पेपर लिक रोक्नका लागि कडा कानुन र परीक्षा माफियाहरू विरुद्ध कडा कारवाही, विद्यार्थीहरूको कडा परिश्रमको रक्षा गर्न र विकसित भारत को आधारलाई बलियो बनाउनका लागि महत्त्वपूर्ण छन्। विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभयो, लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पारित हुनु परीक्षा प्रणालीलाई अधिक निष्पक्ष, पारदर्शी अनि विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण कदम हो। सोसियल मिडिया पोस्टमा आफ्नो विचार साझा गर्नुहुँदै उहाँले भन्नुभयो, यस विधेयकले समयबद्ध जाँच, विशेष न्यायालय र त्वरित अपिलीय व्यवस्था जस्ता प्रावधानहरूको माध्यमबाट नकल रोक्ने कानुनी ढाँचालाई अझ बलियो बनाउनेछ। संसदको दुवै सदनको कार्यवाही, नीट मुद्दामाथि छात्रहरूको विरोध प्रदर्शनको अवधि, कथित पुलिस कार्यवाही सहित अन्य मुद्दाहरूमाथि विपक्षको हङ्गामाको कारण दिनभरिको लागि स्थगित गरियो। पहिले स्थगनपछि लोकसभाको बैठक पुनः सुरु भएपछि पीठासीन अधिकारी दिलीप सौकियाले जन्म अनि मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 विचार अनि पारित गर्न चर्चा सुरु गर्नुभयो। गृह राज्य मन्त्री नित्यानन्द रायले विपक्षको हङ्गामा बीच विधेयक पेश गर्नुभयो। सदनमा कुनै चर्चा नगरी हङ्गामा बीच विधेयक पारित गरियो। संसदीय कार्यमन्त्री किरेन रिजिजूले चर्चामा भाग नलिएकोमा विपक्षको आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, यो एक महत्त्वपूर्ण विधेयक हो अनि सरकार चाहन्छ कि चर्चामा सबैको भागीदारी होस्। श्री रिजिजूले कार्य सल्लाहकार समितिमा चर्चाको लागि समय अघिबाटै निर्धारित गरिएको बताउनुभयो। विपक्षको हङ्गामाको कारण सदनको कार्यवाही दिनभरिको लागि स्थगित गरियो। सदनको अघिल्लो बैठक 3 अगस्तको दिन बिहान 11 बजे हुनेछ। हाम्रो संवाददाताले बताएअनुसार जन्म अनि मृत्यु पञ्जीकरण संशोधन विधेयक 2026 उद्देश्य जन्म अनि मृत्यु पञ्जीकरण अधिनियम 1969 संशोधन गर्नु हो। यसभन्दा पूर्व आज बिहान सदनको बैठक सुरु हुन साथै अध्यक्ष ओम बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गर्नुभयो, तर विपक्षी सदस्यहरूले छात्रहरूको विरोध प्रदर्शनको अवधि, कथित पुलिस कार्यवाहीलाई लिएर नारेबाजी सुरु गरे। उनीहरूले यस मुद्दामाथि केन्द्रीय गृहमन्त्री अमित शाहबाट बयानको माग गरिरहेका थिए। श्री बिरलाले सबै विपक्षी सदस्यहरूसित प्रश्नकालको अवधि सदनको कार्यवाहीमा बाधा उत्पन्न नगर्ने अपिल गर्नुभयो। केही विपक्षी सदस्यहरूद्वारा जानी जाने बाधा उत्पन्न गरेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। राज्यसभाको कार्यवाही पनि यसै मुद्दामाथि हङ्गामाको कारण आगामी सोमबारसम्मका लागि स्थगित गरिएको छ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले विपक्षी सदस्यहरूको आलोचना गर्दै उनीहरूले मुद्दामाथि व्यवधान उत्पन्न गरिरहेको अनि चर्चाबाट बाँचिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, विपक्षले सदनको गरिमालाई ठेस पुर्याइरहेको छ अनि लोकतन्त्रको खिल्ली उडाइरहेको छ।

0: दिने भ्रमणमा रहनुहुनेछ। प्रधानमन्त्रीले आन्ध्र प्रदेशमा भोगपुरम स्थित अल्लुरी सीतारमण राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ। यस ग्रिनफिल्ड हवाई अड्डालाई सार्वजनिक निजी भागीदारीद्वारा निर्मित गरिएको हो। 5,600 करोड रुपियाँभन्दा अधिकको लागतले विकसित यस हवाई अड्डालाई प्रतिवर्ष 60 लाख यात्रीहरूलाई सम्हाल्नको लागि डिजाइन गरिएको छ। यो हवाई अड्डाले आन्ध्र प्रदेशमा पर्यटन, व्यापार, निवेश अनि रोजगार सृजन गर्न साथै हवाई सम्पर्कलाई त्वरित बनाउनेछ। प्रधानमन्त्रीले विशाखापट्टनममा 460 करोड रुपियाँभन्दा अधिकको निवेशले विकसित भइरहेको एएसआईपी सेमी कन्डक्टर परियोजनाको आधारशिला पनि राख्नुहुनेछ। यो भारत सेमी कन्डक्टर मिसन अन्तर्गत स्वीकृत आन्ध्र प्रदेशको पहिलो सेमी कन्डक्टर विनिर्माण केन्द्र हो। यस केन्द्रमा प्रतिवर्ष लगभग 9,60,00,000 सेमी कन्डक्टर चिपको निर्माण हुनेछ अनि रोजगारको अवसर उत्पन्न हुनेछ। श्री मोदीले कुर्नुल 4 नवीकरणीय ऊर्जा क्षेत्रको एकीकरणको लागि 4.5 गिगावाट क्षमता भएको ट्रान्समिसन सिस्टमको प्रथम चरणको आधारशिला पनि राख्नुहुनेछ। यसलाई पावर ग्रिडद्वारा एक विशेष प्रयोजन वाहनद्वारा लगभग 5,550 करोड रुपियाँको निवेशद्वारा कार्यान्वित गरिँदैछ। प्रधानमन्त्रीले लगभग 3,550 करोड रुपियाँको लागतमा कार्यान्वित कुर्नुल पवन ऊर्जा क्षेत्र अनि सौर ऊर्जा भाग ए अनि भाग बीको लागि ट्रान्समिसन सिस्टमको उद्घाटन गर्नुहुनेछ। उहाँले अनन्तपुरममा 2,500 मेगावाट अनि कुर्नुलमा 1,000 मेगावाटको सौर ऊर्जा क्षेत्रको लागि पावर ग्रिडद्वारा 800 करोड रुपियाँभन्दा अधिकको लागतमा कार्यान्वित ट्रान्समिसन सिस्टमको पनि उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्रीले 1,880 करोड रुपियाँभन्दा अधिकको लागत रहेको राष्ट्रिय राजमार्ग परियोजनाको आधारशिला पनि राख्नुहुनेछ अनि राष्ट्रलाई समर्पित गर्नुहुनेछ। प्रधानमन्त्रीले राष्ट्रिय राजमार्ग 565 को पेस्ला कोना एयरपुटा खण्डमा लिङ्ग आन्ध्र प्रदेशपछि प्रधानमन्त्री कर्नाटकको मैसूर जानुहुनेछ, जहाँ उहाँले स्वामी विवेकानन्द सांस्कृतिक युवा केन्द्र विवेक स्मारकको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्रीले यस अवसरमा सभालाई पनि सम्बोधन गर्नुहुनेछ। वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ कि वैश्विक औषधि विनियामक सम्मेलन 2026 अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउनेछ। सम्मेलनले वैश्विक औषधि नवाचार केन्द्रको रूपमा भारतको स्थितिलाई पनि सुदृढ बनाउनेछ। सोसियल मिडिया पोस्टमा श्री गोयलले भन्नुभयो, 2 दिवसीय सम्मेलन हिजोदेखि नयाँ दिल्लीको भारत मण्डपममा सुरु भएको छ। ओडिसामा तटबन्ध भत्किएको र नदीको जलस्तर बढेको कारण राज्यका धेरै भाग प्रभावित भएको छ। वर्षा कम हुँदै जाँदा अवस्था बिस्तारै सामान्य हुँदै गए पनि वैतरानी नदी र यसका सहायक नदीहरूको बारेमा नयाँ चिन्ताहरू उत्पन्न भएको छन्। हाम्रो संवाददाताले बताएअनुसार 57 ब्लकहरूमा लगभग 8 लाख मानिसहरू प्रभावित भएका छन्।
1: गुजरात में सुबह से ही कई हिस्सों में हो रही मूसलाधार बारिश के कारण सूरत, खेड़ा और आनंद जिलों में कई जगहों पर गंभीर जलभराव देखने को मिला है। व्यापक जलभराव को देखते हुए आज सुबह से ही वडोदरा, सूरत, आनंद और नर्मदा जिले के निचले इलाकों में रहने वाले 720 से अधिक लोगों को सुरक्षित स्थानों पर स्थानांतरित किया जा चुका।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले ग्लास्को राष्ट्रमण्डल खेल 2026 रजत पदक जितेकोमा भारोत्तोलक लवप्रीत सिंह अनि रजत पदक विजेता एथलेट सीमा कलिरामनालाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उहाँले दुवै खेलाडीहरूको उपलब्धिले देशलाई गौरवान्वित बनाएको अनि उनीहरूको सफलता युवा खेलाडीहरूको लागि प्रेरणा बन्ने बताउनुभयो। सरकारले स्पष्ट गरेको छ कि एथनोल मिश्रित पेट्रोल कार्यक्रमले भारतको खाद्य सुरक्षासित सम्झौता गर्ने छैन। यसको उद्देश्य देशको ऊर्जा सुरक्षालाई बलियो बनाउनु, आयातित काँचो तेलमाथि निर्भरता कम्ती गर्नु अनि कृषकहरूलाई उचित प्रतिफल प्रदान गर्नु हो। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा पेपर लिक निवारण विधेयक पारित भएकोमा स्वागत गर्नु। दिनभरिको लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि आन्ध्र प्रदेश अनि कर्नाटकको एक दिने भ्रमणमा रहनुहुनेछ। उहाँले भोगपुरम अनि स्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन गर्नुहुनेछ र वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भन्नुभएको छ कि वैश्विक औषधि विनियामक सम्मेलन 2026 अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउनेछ। समाचार अहिलेलाई पुरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचार पछि पुनः यहाँहरू समक्ष राखिरहेछौ समूह स्वरमा लोकगीत।

आइसक्रीम विश्वव्यापी बन्दै पहिलो पटक पूर्वी खेप भूटानमा पुग्यो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। उत्तर पूर्वी भारतका दुग्ध किसानहरूले नयाँ आयका अवसरहरू प्राप्त गर्न र अन्तर्राष्ट्रिय बजारहरूमा बढी पहुँच प्राप्त गर्न तयार छन्। केन्द्रीय

0: राज्यमन्त्री पीयूष गोयलले असमको पूर्वी आइसक्रीम भूटानमा प्रवेश गरेसँगै भन्नुभयो। आफ्नो आधिकारिक एक्स अकाउन्टमा श्री गोयलले भन्नुभयो, यो उपलब्धिले अन्तर्राष्ट्रिय बजारहरूमा पहुँच विस्तार गर्दै र उत्तर पूर्वी क्षेत्रका दुग्ध किसानहरूको जीविकोपार्जनलाई सुदृढ पार्दै नयाँ आयका अवसरहरू सिर्जना गर्ने सम्भावना छ। @APEDADOC द्वारा सहजीकरण गरिएको यो उपलब्धिले हाम्रा दुग्ध किसानहरूका लागि नयाँ बाटो खोल्दै भारतको दुग्ध क्षेत्रको बढ्दो शक्ति र विश्वव्यापी प्रतिस्पर्धात्मकतालाई प्रतिविम्बित गर्दछ। यो पहलले नयाँ आयका अवसरहरू सिर्जना गर्नेछ, अन्तर्राष्ट्रिय बजारहरूमा पहुँच विस्तार गर्नेछ र उत्तर पूर्वी क्षेत्रका हाम्रा दुग्ध किसानहरूको जीविकोपार्जनलाई सुदृढ पार्नेछ, गोयलले भन्नुभयो। मुख्यमन्त्री हेमन्त विश्व शर्माले मंगलबार भूटानमा पूर्वी डेरीको 5627 लिटर पूर्वी आइसक्रीमको पहिलो निर्यात खेपलाई झण्डा देखाउँदै उद्घाटन गर्नुभयो। यो असमको दुग्ध क्षेत्र र उत्तर पूर्वी क्षेत्रको प्रशोधित खाद्य निर्यातको लागि एक महत्वपूर्ण कोषी ढुङ्गा हो। यो असमबाट भूटानमा निर्यात गरिएको पूर्वी आइसक्रीमको पहिलो अन्तर्राष्ट्रिय खेप थियो, जसले यस क्षेत्रबाट मूल्य अभिवृद्धि दुग्ध निर्यातको लागि नयाँ बाटो खोल्यो। नर्थ इस्ट डेरी एण्ड फुड्स लिमिटेडद्वारा निर्यात गरिएको यो डुवानीले थिम्पू, पारो, फुएन्सोलिङ र वाङडु लगायत भूटानका प्रमुख बजारहरूमा पूर्वी आइसक्रीम आपूर्ति गर्नेछ, जसले छिमेकी अन्तर्राष्ट्रिय बजारहरूमा असम र उत्तर पूर्वी क्षेत्रका दुग्ध उत्पादकहरूको उपस्थितिलाई बलियो बनाउनेछ। पश्चिम आसाम दुग्ध उत्पादक सहकारी संघ लिमिटेडद्वारा निर्मित र उत्तर पूर्व डेरी एण्ड फुड्स लिमिटेडद्वारा बजारीकरण गरिएको पूर्वी आइसक्रीम आसामभरि पूर्वी डेरीको दुग्ध किसानहरूको व्यापक सहकारी नेटवर्क मार्फत खरिद गरिएको दूध प्रयोग गरेर उत्पादन गरिन्छ। उद्घाटन खेपमा कप, फ्यामिली प्याक, कोन र ग्यालन प्याकहरू सहित विभिन्न प्रकारका उत्पादनहरू समावेश छन्, जसले भूटानमा खुद्रा उपभोक्ताहरू र संस्थागत खरिदारहरू दुवैलाई सेवा प्रदान गर्दछ। भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले निर्यातकर्ताहरूलाई अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न र विदेशी बजारहरूमा पहुँच पुर्याउन सहजीकरण गरेर उत्तर पूर्वी क्षेत्रबाट कृषि तथा प्रशोधित खाद्य उत्पादनहरूको निर्यातलाई निरन्तर प्रवर्धन गरेको छ। निर्यातले यस क्षेत्रबाट मूल्य अभिवृद्धि उत्पादनहरूलाई प्रवर्धन गर्न र तिनीहरूको विश्वव्यापी बजार पहुँच विस्तार गर्न एपीईडीए को निरन्तर प्रयासहरूलाई प्रतिबिम्बित गर्दछ। एपीईडीएले निर्यात कागजात, नियामक अनुपालन, बजार पहुँच सहजीकरण र सरोकारवाला समन्वयमा समर्थन विस्तार गरेर डुवानीको सुविधा प्रदान गर्यो। उत्तर पूर्वी क्षेत्रबाट प्रशोधित दुग्ध उत्पादनहरूको लागि निर्यात पारिस्थितिक प्रणालीलाई बलियो बनाउँदै भूटानमा कन्साइनमेन्टको निर्वाध आवागमन सुनिश्चित गर्यो। भूटानको भौगोलिक निकटताले असमबाट दुग्ध निर्यात विस्तार गर्न प्राकृतिक फाइदा प्रदान गर्दछ र छिमेकी अन्तर्राष्ट्रिय बजारहरूमा मेड इन आसाम दुग्ध उत्पादहरूको उपस्थिति बढाउनका लागि महत्वपूर्ण प्रवेशद्वारको रूपमा काम गर्दछ। भविष्यमा एनईडीएफएलले बजारको माग अनुरूप लामो समयसम्म टिक्ने र निर्यातको मात्रा बढाउँदै थप पूर्वी डेरी उत्पादनहरू प्रस्तुत गरेर आफ्नो निर्यात पोर्टफोलियोलाई विविधीकरण गर्ने योजना बनाएको छ। यो पहलले उत्तर पूर्वी क्षेत्रबाट दुग्ध उत्पादनहरूको अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ पार्ने, दुग्ध उद्योगको लागि दिगो निर्यात अवसरहरू सिर्जना गर्ने र आसामको सहकारी दुग्ध नेटवर्कसँग सम्बन्धित हजारौं दुग्ध किसानहरूको आय सम्भावना बढाउने अपेक्षा गरिएको छ।
1: आकाशवाणी सिलीगुडी अनुष्ठान सुनलेन 711 किलोहर्ट्ज प्रचार तरंगे एवं न्यूज अन एआईआर एपे। আমাদের এই অধিবেশন এখানেই শেষ হল, পরবর্তী অধিবেশন শুনবেন বিকেল 5টা থেকে। ততক্ষণ শুনতে থাকুন বিবিধ ভারতী কেন্দ্রের অনুষ্ঠান 101.4 মেগাহার্টজ প্রচার তরঙ্গে।